0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7 देखि 7:30 सम्म आदि खोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू, राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली।